यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर दालबाट समाचार सुन्नुहोस्। आज शिक्षक दिवस। प्रख्यात शिक्षाविद, लेखक, दार्शनिक तथा भूतपूर्व राष्ट्रपति डाक्टर सर्वपल्ली राधाकृष्णको जन्म जयन्ती उपलक्ष्यमा प्रत्येक वर्ष यो दिवस पालन गरिन्छ। यो दिवसले जाति गठनमा शिक्षक र शिक्षाविदको गुरुत्वपूर्ण भूमिकालाई स्वीकृति प्रदान गरेको छ। छात्र छात्राको जीवनलाई रूपान्तरित गरी समाजको भेटी शक्तिशाली गर्ने क्षेत्रमा शिक्षकहरूको अमूल्य अवदान रहेको छ। शिक्षक दिवस उपलक्ष्य राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले समग्र देशका शिक्षक शिक्षार्थीहरूलाई शुभेच्छा ज्ञापन गर्नुभएको छ। एक वार्तामा राष्ट्रपतिले भन्नुभएको छ कि शिक्षकहरूले पद प्रदर्शनको मार्फत छात्र छात्राहरूले प्रतिभाको उत्कर्ष साधन र चरित्र सुदृढ गर्ने गुरुत्वपूर्ण भूमिका पालन गरेको छ। जाति गठनमा शिक्षकहरूको अवदानको निम्ति सबै निष्ठावान शिक्षकहरूप्रति कृतज्ञता प्रकाश गरी राष्ट्रपतिले ज्ञान बुद्धि सम्पन्न प्रजन्मलाई उच्चताको शिखरमा अघि बढाउनको निम्ति बाटो प्रशस्त गर्नलाई शिक्षकहरूलाई आह्वान गर्नुभएको छ। शिक्षक दिवस उपलक्ष्य राष्ट्रपति श्रीमती मुर्मूले आज बिहान नयाँ दिल्लीमा 27 राज्यका 7 केन्द्रशासित अञ्चल र 6 केन्द्रीय सरकारको सङ्गठन सर्वमुठ 48 विद्यालयका शिक्षकलाई राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गर्नुभएको छ। उहाँले साथै उच्च शिक्षानुष्ठान र पोलिटेक्निकका 21 शिक्षक र अध्यापकलाई राष्ट्रिय पुरस्कार प्रदान गर्नुभएको छ। शिक्षक दिवससँग सङ्गति राखी आज राज्यका 15 शिक्षकलाई चलित वर्षको राज्य कृति शिक्षकको बटा प्रदान गरिनेछ। उच्च शिक्षा र विद्यालय शिक्षा विभागका उद्योगमा पन्जाबरी स्थित श्रीमन्त शङ्करदेव कला क्षेत्रको श्री श्री दामोदरदेव अन्तर्राष्ट्रिय प्रेक्षागृहमा आयोजित शिक्षक दिवसको केन्द्रीय कार्यक्रममा कृति शिक्षकहरूलाई पुरस्कार प्रदान गरिनेछ। दिउँसो 11 अनुष्ठित हुने यो कार्यक्रममा शिक्षा मन्त्री डाक्टर रनेश पेगु मुख्य अतिथिको रूपमा उपस्थित रहनुहुनेछ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो लोकसेवा भवनमा असम राज्य पन्यगर निगमको कामकाजको पर्यालोचना गर्नुभएको छ। परिवहन मन्त्री चरण बडोको उपस्थितिमा अनुष्ठित यो बैठकमा असम राज्य परिवहन निगमलाई आर्थिक रूपमा अधिक लाभान्वित गर्नको निम्ति व्यावसायिक र कर्पोरेट सेवाको सम्प्रसारणमा गुरुत्व प्रदान गरिएको छ।

निगमको वर्तमान अवस्थाको पर्यालोचना गरी मुख्यमन्त्रीले यसको विषय कर्मचारीहरूको संख्या, वाहन संख्या, हाल व्यवहार, वित्तीय अवस्था, राजस्व उत्स लगायत विभिन्न देशका खबर लिनुभएको छ। डाक्टर शर्माले अर्को एक बैठकमा पन्यागर निगमको अधीनमा गोदाम र शीतलीकरण भण्डारहरूको क्षमता वृद्धि गर्ने व्यवस्था अत्याधुनिक र कार्यक्षम गर्न सम्पर्कित सबै विषयहरूलाई पनि निर्देश दिनुभएको छ। उपराष्ट्रपति सिपी राधाकृष्णन भोलि दुई दिने भ्रमणसूचीले गुवाहाटी आउनुहुनेछ। यो भ्रमणकालमा उपराष्ट्रपतिले कतिपय कार्यक्रममा अंशग्रहण गर्नुहुनेछ। उहाँले भोलि दिउँसो 10:30 बजे श्रीमन्ते शङ्करदेव कला क्षेत्रको एक कार्यक्रममा अंशग्रहण गर्नुहुनेछ। बेलुकी 3:15 बजे उपराष्ट्रपतिले खानापारा स्थित ज्योति विष्णु अन्तर्जातीय कला मन्दिरमा अर्को एक कार्यक्रममा अंशग्रहण गर्नुहुनेछ। उपराष्ट्रपतिले रात्रि गुवाहाटीमै बिताएपछि सोमबार गुवाहाटी विश्वविद्यालयको अर्को एक कार्यक्रममा अंशग्रहण गर्नुहुनेछ। असम विधानसभाका अध्यक्ष रञ्जित कुमार दासले हिजो नयाँ दिल्लीमा भारतीय जनता पार्टीका राष्ट्रिय सभापति भूतपूर्व राष्ट्रिय सभापति तथा वर्तमान केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्री जेपी नड्डालाई साक्षात गर्नुभएको छ। साथै अध्यक्ष श्री दासले केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव, डोनार मन्त्री ज्योतिरादित्य सिन्धिया र केन्द्रीय वैदेशिक परिक्रमा दफ्तरका राज्यमन्त्री पवित्र मार्केटलाई साक्षात गर्नुको साथै विभिन्न विषय सन्दर्भमा मत विनिमय गर्नुभएको छ। राज्य सरकारले एआई गभर्नेन्स शिक्षा व्यवस्था दर्विलो गर्नको निम्ति गुगल एआई लगायत 6 प्रतिष्ठानसँग बुझाबुझी चुक्तिमा हस्ताक्षर गरेको छ। हिजो सर्वशिक्षासँग भएको गुगलको एआई आइआइटी मद्रास एक्सप्रेस केनेभा एडुकेसन एडुकेटेड गर्ल्स र बोधन एआईसँग यो चुक्ति सम्पादित भएको हो। राष्ट्रिय परीक्षण संस्था विश्वविद्यालयको अनुदान आयोगले राष्ट्रिय योग्यता निर्णय परीक्षा युजिसी नेट जुन 2026 आउँदो 9 र 10 सितम्बरमा अनुष्ठित हुने इङ्ग्रेजी वाणिज्य र समाजशास्त्रको परीक्षाको निम्ति प्रवेश पत्र प्रदान गरेको छ। प्रार्थीहरूले उनीहरूको लगइन आइडी व्यवहार गरी UGCnet.tar.nic.in र बाट आफ्नो प्रवेशपत्र डाउनलोड गर्न सक्नेछन्। महिलाहरूको T20 एसिया कप ग्रुप एको अन्तिम गन खेल भारत र पाकिस्तान बीच आज अनुष्ठित हुनेछ। दुबईको अन्तर्राष्ट्रिय स्टेडियममा अनुष्ठित हुने यो खेल भारतीय समयअनुसार रात्रि 8 बजे सुरु हुनेछ। सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महोबा शाखाबाट बोलिरहेको छौँ। यो कार्यक्रम एडियम एपको 411.5 मिटर तदनुसार 729 किलो हर्जमा र एफएम ब्यान्डको 101.6 हर्जमा प्रसारण भइरहेको छ। समय अहिले अपराह्नको 3:21 र 35 सेकेन्ड भएको छ। यसका साथै म भास्कर दाहाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। आज शिक्षक दिवस। भूतपूर्व राष्ट्रपति डाक्टर सर्वपल्ली राधाकृष्णको जन्मदिवसलाई शिक्षक दिवसको रूपमा पालन गरिआइएको छ। विशिष्ट दार्शनिक समाजसेवकको आदर्शमा समग्र शिक्षकहरू नै समर्पित भई छात्र छात्राहरूलाई राष्ट्र निर्माण गर्न एक सुनागरिक पार्न शिक्षकहरूको मूल लक्ष्य भएको हुन्छ। यस्ता शिक्षकहरूलाई सम्मान जनाउँदै आजको दिवसमा राष्ट्रको साथै हामी पनि हार्दिक मङ्गलमय शुभकामना टक्राउँदछौँ। प्रस्तुत छ आज साहित्यिक कार्यक्रम। साहित्यिक कार्यक्रम अन्तर्गत पहिलो विधा सुन्नुहोस् कविता टेकनाथ सुवेदीबाट।

कविताको शीर्षक छ म बाँच्न दिन्छु। अन्तरबाट उब्जिएका अथाह शब्दहरू तिमीलाई समर्पित छ। कोमल सुमसुमिय हटले मेरो छेउ छन्, उभिएका छन् दुवै हात शुभकामनाका तिमीलाई। तिमी उदाएको झुल्के घाम हो अनि अस्ताएको रातो हावा हो। तिमी टिलपिलिएका छौ, किरण छरेर बास्ना हाल्दै मगमगाएका छौ। साहित्यको भडा

म भने अजुली थाप्छु, थापिरहन्छु, चुहुन्छ मेरो हातभरि। तिमी बाँच, बेसरी बाँच, देवकोटा देवकोटैको मुनामदन भएर बाँच, सुधा भएर बाँच, म बाँच्न दिन्छु अनि म हाँस्न दिन्छु। कविताको शीर्षक छ मैले तिम्रो के बिराए। मैले तिम्रो के बिराए, तिम्रो मन मासित दिन, ढकमक्क फुलेको फुलबारीमा काँडा बिच फुलहरू चुडिन, रिसाएका छन् फुलहरू मसित, मैले तिम्रो के बिराए। अस्ताएको घामसित उज्यालो पैँचो मागिन, रातो भएर टिलपिलिएको आभा मैले जिउभरि बेसमारी दलिन, भुइँभरि म पोखिन खोजिन, मैले तिम्रो के बिराए। घोप्टिएको तिम्रो त्यो जिज्ञासा उठाउन खोजिन, छुँदाखेरि बात लाग्छ र उत्कण्ठा झिक्न खोजिन, कोपिलो लागेको अवदमित इच्छा तिम्रो काख राख्न खोजिन, मैले तिम्रो के बिराए। तुलबुलिएको तिम्रो त्यो मन मेरा आँखा आँखामा पोखिन, तिम्रो आँखाबाट झरेका हिप्नोटिजमका थोपाहरू थापिन, तिम्रो बठ्याइसित मित्रै लाउन सकिन। कविताको शीर्षक छ हुरी आउँछ। हुरी आउँछ अनि जान्छ, त्यो उसको बाटो हो, हल्लाउँछ मचिन्छ तर पनि अडिग हुन्छ ऊ, बार्दलीमा उभिएर समयको धरोहराभित्र पस्छ, समय विस्फारित हुन्छ, निमेषभर बादल पारी घोलिरहन्छ फुलबुट्टे आकाश, उसको वरिपरि छरिन्छन् कतिपय अज्ञात शब्दका फरियाहरू, फरियाहरू इत्रिन्छन् हुरीमाज, शब्द शब्दको खोर बनिन्छ, खोरभरि च्याखे थाप्छ हुरीले, उताउलिएर हिँड्छ ऊ भने अझसम्म उभिरहेको छ, मुटुबाट एउटा घाम उदाएको छ, जुन घामले पोल्छ हुरीलाई, आत्था आत्था हुने याम आएको छ। कविताको शीर्षक छ झ्याल ढोका। झ्याल ढोका बन्द छन्, चुहिएर घामको रश्मि पोखिएर भुइँभरि छरिएका छन्, ठेकीको बिर्को मनमा लगाएर कति गुम्सिन्छन् रहरका द्वारहरू, घामको छाया नपसेदेखि जम्दैन दही मनपर्ने गरी, अस्ताएको घाम पनि टाढा हुँदा दुई हातले अगालो मार्ने रहर हुन्छ, पैँचो माग्नु पर्नेछ घामसित लुकाएको उज्यालोको स्निग्धता। कविताको शीर्षक छ धर्सिएका अनुहारमा। पोतिएर इन्द्रिणीका रङहरू तिम्रो अनुहारमा धर्सिएका छन्, उज्यालोको बिउ छरिएका छन्, बिस्कुन सुकाएका छन्, बिउको गराको कान्ला कान्लामा सरोवरी, फुलका थुँगाभरि केस्रिएका छन्, रहर लाग्दा रङको ज्योति ज्योतिभरि छरिएका उज्यालोका पाटा पाटाहरू, पाटाभरि कुदिएका छन् बेलुकी पखको सम्झना, सम्झनाले झोलाभरि दिन्छ वेदनै वेदनालाई, पन्चाएर उकुस मुकुस एउटा मायाको घडेरी बिउजेको हुन्छ, घडेरीभरि मायाले उत्ताप लिन्छ, माया सुरिन्छ, बुँदाहरू फैलिन्छ, मायाभरि कैयौँ सुरुबुरु नोस्टाल्जिक रेखाहरू अङ्कित हुन्छ, बादलभित्र छुपिएका रेखाहरू छुन खोज्छ, मन चुने उद्गारहरू उद्गारहरू रुमलिन्छ, ज्योतिष्क भई रेखाङ्कित आकाशमा। कविताको शीर्षक छ सत्यताभित्र मौ। चिथोरेर सत्यताका पाटाहरू नङ्ग्राहरू गाडिसकेको छ, सियाले रोपेर सत्यताका मुटुहरू छिया छिया भइसकेको छ, धुजा धुजा परेको सत्यता कम्पित छ, तर्सिएको छ तर्सिएको छ, सत्यता वारी डाँडा पारी डाँडा त्रासित भएको छ,
सपना

0: अरूले बिथोलिएर हिँड्छ, हुर्हुर्ती तमासले सपना खनिन्छ, कुनै सपना आफन्त होइनन्, जलाएर खाक पार्छ, पीडाले सत्यता चित्कार गर्छ। सत्यतालाई मै खान्छु म, सत्यतालाई भिरेर हिँड्छु म, बाटै बाट हिँड्न सक्छु म, सत्यतै सत्यताभित्र बाँचिदिन चाहन्छु म।
1: यतिन्जेल सुन्दिनुहुन्थ्यो साहित्य कार्यक्रम अन्तर्गत टेकनाथ सुवेदीबाट केही कविताहरू।
2: आकाशवाणी गुवाहाटी नेपाली कार्यक्रमको विशेष प्रस्तुति आउँदो 21 सेप्टेम्बरमा नेपाली चलचित्रका चर्चित निर्देशक, पटकथा लेखक, अभिनेता तथा सम्पादक तुलसी घिमरेसँग गरिएको विशेष अन्तर्वार्ता। प्रसारणको मिति 21 सेप्टेम्बर। विशेष अतिथि तुलसी घिमरे। प्रसारण आकाशवाणी गुवाहाटी।
1: साहित्यिक कार्यक्रमलाई जारी राख्दै अवश्य गर्नुहोस् एक लघु कथा, दिलीप आचार्यले लेख्नुभएको, सुन्नुहोस् गङ्गा छेत्रीबाट।
2: भाटो संसार परिवर्तनशील छ, परिवर्तनशील संसारमा बसोबास गर्दै आएको